0: کرنی
1: گزرے دور کی آوازیں دھنوں کی انوٹھی پرواز سنہرے گانوں کا انداز آپ کی صبح کو بنائے خاص بھولے بسرے گیت
2: تمہاری یاد ستاتی ہے
1: ہر روز صبح 7 بجے صرف وویدھ بھارتی پر चित्रलोक कार्यक्रम की अंतिम पेशकश दिल्ली 6 फिल्म से, जिसे आवाज दे रहे हैं मोहित चौहान। प्रसून जोशी के लिखे इस गीत की धुन बनाई है AR रहमान ने।